0: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज बुध है, रबीउल अव्वल की 26 और सितंबर की 9 तारीख। ये रेडियो पाकिस्तान है। आसिफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर आज़म ने कहा है कि हुकूमत मुल्क में कारोबारी सरगर्मियों के फरोग के लिए मौसर इकदामात कर रही है। कायम-मुकाम सदन ने मुल्क की तरक्की और खुशहाली में अकलियतों के अहम किरदार को सराहा है। नायब वज़ीर आज़म ने अशिया ज़रूरिया की अर्ज़ा निरखों पर दस्तयाबी यकीनी बनाने के लिए मौसर राबताकारी की ज़रूरत पर जोर दिया है। कौमी विरसे के वजीर ने कहा है कि गंधारा के शानदार विरसे के फरोग के लिए इस्लामाबाद में तारीखी शाह अलादी तगारों को आइंदा माह सयाहों के लिए खोल दिया जाएगा। इसराइल ने मकबूजा मशरकी बैतुल मकदस में बरतानवी कौंसल खाना बंद करने का ऐलान किया है। इंग्लैंड और पाकिस्तान के दरमियान 3 मैचों की सीरीज का तीसरा और आखिरी क्रिकेट टेस्ट आज से बर्मिंघम में खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर आज़म शहबाज शरीफ ने कहा है कि हुकूमत कारोबारी सरगर्मियों के फरोग और कारोबार में आसानी का माहौल बेहतर बनाने के लिए मौसर इकदामात कर रही है। इस्लामाबाद में मुमताज़ सनअतकारों और कारोबारी रहनुमाओं के एक वफ़द से गुफ्तगू करते हुए उन्होंने कहा कि तवानाई के अखराजात में कमी लाना हुकूमत की अहम तरजीहात में शामिल है। शहबाज शरीफ ने कहा कि हाल ही में कायम करदा तिजारती सहूलत बोर्ड को तिजारत के फरोग के लिए एक मौसर इदारा बनाया जाएगा और हुकूमत इसकी कारकर्दगी बेहतर बनाने के लिए कारोबारी बिरादरी की तजावीज का खैर मकदम करेगी। उन्होंने कहा कि खुसूसी सरमायाकारी सहूलत काउंसिल ने सरमायाकारी और कारोबारी सरगर्मियों में सहूलत के लिए सरमायाकारों और कारोबारी बिरादरी को वन विंडो प्लेटफॉर्म मुहैया किया है। शहबाज शरीफ ने कहा कि गैर जरूरी जाब्ता जाती रुकावटें कम करने, कवायद और जवाबित को आसान बनाने और इन पर अमल दरामद की लागत कम करने के लिए पेचीदा और गैर मौसर कवानीन खत्म करने पर भी काम जारी है। उन्होंने कहा कि फेडरल बोर्ड ऑफ रेवेन्यू की डिजिटलाइजेशन में नुमाया पेशरफ्त हुई है, जिसने गुजश्ता माली साल के दौरान मौसर हिकमत अमली के जरिए 800 अरब रुपए के महसूल जमा किए। वज़ीर आज़म ने कहा है कि हुकूमत के इक्तिसादी इकदामात की बदौलत मुल्क की मजमूई मुआशी सूरतेहाल में नुमाया बेहतरी आई है। ताहम उन्होंने माइक्रो इकोनॉमिक सतह पर मजीद कोशिशों की ज़रूरत पर जोर दिया ताकि मुआशी बेहतरी के समरात अवाम तक पहुँच सकें। शहबाज शरीफ ने कहा कि हुकूमत हुनरमंदी के फरोग और नौजवानों को सनत और मार्केट के तकाजों के मुताबिक तरबियत देने पर भी तवज्जो दे रही है। वज़ीर आज़म शहबाज शरीफ ने पाकिस्तान और इटली के दरमियान मौजूदा बेहतरीन ताल्लुकात पर इत्मीनान का इजहार किया है। वह इस्लामाबाद में इटली के सफीर उगो चार्लातानी से गुफ्तगू कर रहे थे, जिन्होंने उनसे खैर सगाली मुलाकात की। वज़ीर आज़म ने अतालवी हमनसब जॉर्जिया मेलोनी के लिए नेक ख्वाहिशात का इजहार किया और उनकी वजारत उज़्मा के 4 साल मुकम्मल होने पर इजहार मसरत किया। शहबाज शरीफ ने अतालवी सफीर को यकीन दहानी कराई कि पाकिस्तान दोनों मुल्कों के दरमियान ताल्लुकात मजीद मजबूत बनाने, खुसूसन ज़राअत, आईटी और मस्नूई ज़हानत, सनत, टेक्सटाइल और अवामी राबतों के शोबों में भरपूर तआवुन करेगा। सदर आसिफ अली जरदारी ने अवामी जमहूरिया कोरिया के सदर किम जोंग उन और अवाम को जमहूरिया के क्याम की 78वीं सालगिरह पर मुबारकबाद दी है। एक खत में सदर ने इस बात को उजागर किया कि पाकिस्तान और अवामी जमहूरिया कोरिया के दरमियान बाहमी एतमाद और खैर सगाली पर मबनी दोस्ताना ताल्लुकात कायम हैं। उन्होंने पुख्ता एतमाद का इजहार किया कि दोनों मुल्कों के दरमियान मुफीद बाहमी ताल्लुकात आने वाले बरसों में मजीद मुस्तहकम बनाए जाएंगे। सदर आसिफ अली जरदारी ने जमहूरी ताजिकिस्तान के सदर इमाम अली रहमान और ताजिक अवाम को उनकी आज़ादी की 35वीं सालगिरह पर दिली मुबारकबाद दी है। सदर के एक खत में कहा गया है कि पाकिस्तान तिजारत, तवानाई, राबतों और अवाम की सतह पर रवाबित के शोबों में दो तरफा तआवुन के मुसलसल फरोग को इंतहाई अहमियत देता है। कायम-मुकाम सदर सैयद यूसुफ रजा गिलानी ने मुख्तलिफ शोबों में मुल्क की तरक्की और खुशहाली में अकलियतों के किरदार को سراہا ہے۔ اسلام آباد میں بین المذاہب ہم آہنگی کے بارے میں منعقدہ 8ویں بین الاقوامی کانفرنس سے خطاب کرتے ہوئے انہوں نے کہا کہ اقلیتوں کے حقوق کا تحفظ صرف آئینی نہیں بلکہ مذہبی ذمہ داری بھی ہے۔ قائم مقام صدر نے کہا کہ پاکستان ایک کثیر المذاہب معاشرہ ہے جہاں مختلف مذاہب سے تعلق رکھنے حق حاصل ہے۔ انہوں نے سینٹ مائنورٹی کاکس کے قیام کو اقلیتوں کو قومی دائرے میں شامل کرنے اور ان کے مسائل کے فوری حل کو یقینی بنانے کی جانب ایک اہم قدم قرار دیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ نائب وزیراعظم اور وزیر خارجہ اسحاق ڈار نے غذائی تحفظ، منڈیوں میں استحکام اور اشیاء ضروریہ کی مناسب نرخوں پر دستیابی یقینی بنانے کے لیے مسلسل نگرانی، مؤثر رابطہ کاری اور بروقت اقدامات کی ضرورت پر زور دیا ہے۔ وہ اسلام آباد میں چینی کی صورتحال کے حوالے سے قائم رہبر کمیٹی کے اجلاس کی صدارت کر رہے تھے۔ نائب وزیر اعظم نے ملک میں چینی کے وافر ذخائر کی دستیابی پر اطمینان کا اظہار کیا۔ اسحاق ڈار نے کہا کہ موجودہ ذخائر اور متوقع پیداوار مل کر گنے کے اگلے کرشنگ سیزن تک ضروریات پوری کرنے کے لیے کافی ہے۔ قومی ورثہ اور ثقافت کے وزیر اورنگزیب خان کھچی نے کہا ہے کہ اسلام آباد میں تاریخی شاہ الادتہ غاروں کے افتتاح کے بعد انہیں آئندہ ماہ سیاحوں کے لیے کھول دیا جائے گا تاکہ خطے کے شاندار گندھارا ورثے اور ثقافتی سیاحت کے فروغ کے لیے اقدامات کیے جا سکیں۔ انہوں نے یہ بات پاکستان میں یونیسکو کے نمائندے فواد پاشایف کے ہمراہ تاریخی قلعہ پھروالہ، مائی کمرو مسجد اور سلطان مقرب خان کے مزار کا دورہ کرتے ہوئے کہی۔ وفاقی وزیر نے کہا کہ تاریخی مقامات کے تحفظ اور ترقی سے نہ صرف پاکستان کے قیمتی ثقافتی ورثے کو محفوظ رکھنے میں مدد ملے گی بلکہ ملکی اور بین الاقوامی سیاحت کو بھی فروغ ملے گا۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ پیٹرولیم ڈویژن کی جانب سے جاری اعلامیے کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 4.18 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 385.95 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح پیٹرول کی فی لیٹر قیمت 5.58 روپے اضافے کے بعد 364.35 روپے فی لیٹر مقرر کی گئی ہے۔ غزہ پر اسرائیلی حملوں میں ایک فلسطینی شہید اور 15 زخمی ہو گئے ہیں۔ اکتوبر 2023 سے غزہ پر جاری اسرائیلی جارحیت کے نتیجے میں تقریباً 73,662 فلسطینی شہید ہو چکے ہیں۔ اسرائیل نے مغربی کنارے کے علاقے میں یہودی بستیوں سے درآمدات روکنے کے برطانیہ، فرانس اور کینیڈا کے منصوبوں کے رد عمل میں مقبوضہ مشرقی بیت المقدس میں برطانوی قونصل خانے کو بند کرنے کا اعلان کیا ہے۔ ایک بیان میں اسرائیلی وزیر خارجہ گیڈیون سار نے کہا ہے کہ برطانیہ اب غزہ کے لیے امریکہ کی زیر قیادت رابطہ کاری مشن میں بھی شریک نہیں ہوگا۔ برطانیہ، فرانس اور کینیڈا کی جانب سے تجویز کردہ تجارتی اقدامات اسرائیل کی جانب سے مقبوضہ فلسطینی علاقوں میں یہودی بستیوں کی آباد کاری کی پالیسی کے خلاف اقدامات کے سلسلے کی تازہ کڑی ہے، جو کہ بعض روایتی اتحادیوں میں اس کی بڑھتی ہوئی سفارتی تنہائی کو ظاہر کرتی ہے۔ تعلیم کو حملوں سے محفوظ رکھنے کا عالمی دن آج منایا جا رہا ہے۔ اس سال دن کا موضوع ہے، کیا تعلیمی ادارے حملوں سے محفوظ رہ سکتے ہیں؟ انسانی معاشروں کی ثابت قدمی۔ گزشتہ 2 برس کے دوران مسلح تنازعات میں تعلیمی اداروں پر حملوں میں اضافہ ہوا ہے اور دنیا بھر میں تعلیمی اداروں پر 8,566 حملے رپورٹ ہوئے ہیں۔ انگلینڈ اور پاکستان کے درمیان 3 میچوں کی سیریز کا تیسرا اور آخری کرکٹ ٹیسٹ آج سے برمنگھم میں کھیلا جائے گا۔ میچ سپہر 3 بجے شروع ہوگا۔ انگلینڈ کو سیریز میں 2-0 کی برتری حاصل ہے۔ خواتین کے ٹی ٹوینٹی ایشیا کپ کرکٹ کا پہلا سیمی فائنل کل دبئی میں بھارت اور بنگلہ دیش کے درمیان کھیلا جائے گا۔ ٹورنامنٹ میں کے کھیلے جانے والے دوسرے سیمی فائنل میں پاکستان جمعے کو دبئی میں سری لنکا کے مد مقابل ہوگا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور مرطوب رہے گا۔ تاہم گلگت بلتستان میں مطلع جزوی طور پر ابر آلود رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 24 ڈگری سینٹی گریڈ، لاہور 29، کراچی اور پشاور 27، کوئٹہ 18، گلگت 16، مری 15 اور مظفر آباد 23 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود، جبکہ جموں میں موسم خشک رہنے کا امکان ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، شوپیاں اور بارہ مولہ میں 16 ڈگری سینٹی گریڈ، جموں 26، لہ 8 اور اننت ناگ میں 17 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. آخر میں اہم خبروں کا خلاصہ ایک بار پھر سن لیجیے. وزیراعظم نے کہا ہے کہ حکومت ملک میں کاروباری سرگرمیوں کے فروغ کے لیے مؤثر اقدامات کر رہی ہے. قائم مقام صدر نے ملک کی ترقی اور خوشحالی کے لیے اقلیتوں کے اہم کردار کو سراہا ہے. نائب وزیراعظم نے اشیاء ضروریہ کی ارزہ نرخوں پر دستیابی یقینی بنانے کے لیے مؤثر رابطہ کاری کی ضرورت پر زور دیا ہے. قومی ورثے کے وزیر نے کہا ہے کہ گندھارا کے شاندار ورثے کے فروغ کے لیے اسلام آباد میں تاریخی شاہ الدی تغاروں کو آئندہ ماہ سیاحوں کے لیے کھول دیا جائے گا. انگلینڈ اور پاکستان کے درمیان 3 میچوں کی سیریز کا تیسرا اور آخری کرکٹ ٹیسٹ آج سے برمنگم میں کھیلا جائے گا. خبریں ختم ہوئی. مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: ओके जनाब, वेलकम बैक वंस अगेन। एक बार फिर से आप तमाम सुनने वालों को प्रोग्राम में खुश आमदीद कहते हैं। हमें कहते हैं फिर 101 चैनल रेडियो पाकिस्तान लाहौर, और मुझे मुस्तफ़ा कहते हैं। 10:05 पर चाहते हैं पाकिस्तान का मायारी वक्त, और मेरा आपके साथ रहने का भी शो कॉल्ड सिटी वाइब्स। और जनाब, हम बात कर रहे थे, बल्कि आज कुछ दिन जो हैं डेडिकेटेड हैं कुछ अहम शख्सियात के हवाले से, पाकिस्तान से ताल्लुक़ रखती हैं, किसी भी तरह से ताल्लुक़ रखती हैं, लेकिन पाकिस्तान इनको याद रखता है, क्योंकि इन्होंने पाकिस्तान के लिए, पाकिस्तानियों के लिए बहुत बड़े बड़े कारहाए नुमाया थे, वो सर अंजाम दिए थे। वेल, सबसे पहले हम बात करेंगे आज डॉक्टर अरुत फाउक के हवाले से बात की जा रही है। आज के दिन इनकी बरसी मनाई जाती है। 9 सितंबर को डॉक्टर अरुत फाउक जो थी वो वफात पा गई थी, बल्कि पैदा हुई थी 10 अगस्त को, सॉरी, जो थी वफात पा गई थी। सो इनके हवाले से बात की जाती है। मैंने बचपन में इनके बारे में बहुत पढ़ा था, और मुझे याद पड़ता है कि एक बुक थी उसमें इनका स्पेशली एक टॉपिक था, वो ऐड किया गया था, कि जिसमें हमें ये बताया जाता था। मुझे आज भी याद है कि आलमी इदारा सेहत ने जो था ना, पाकिस्तान को एक बहुत बड़ा कारनामा जो था वो पाकिस्तान ने सर अंजाम दिया था इन मोहतरमा, इन मरहूमा की मरहूने मिन्नत। और वो ये था कि आलमी इदारा सेहत ने पाकिस्तान को जज़ाम पर काबू पाने वाला मुल्क करार दिया, जबकि पाकिस्तान एशिया का वो पहला मुल्क था जिसमें जज़ाम, यानी कि जो बर्स के अमराज होते हैं ना, जिसमें फुलबहरी हो जाती है, कुछ इस तरह के चीचक के अमराज होते हैं, जो स्किन के डिजीज़ होती हैं, सो पाकिस्तान एशिया का पहला मुल्क बना था जिसने जज़ाम पर काबू पाया था। सो हुकूमत पाकिस्तान ने 1989 में डॉक्टर अरुत फाउक को जज़ाम के खात्मे के लिए वफाकी मशीर बनाया था, और 1988 में डॉक्टर अरुत फाउक को पाकिस्तान की शोहरियत जो थी ना, शहरियत, वो दे दी गई थी। डॉक्टर अरुत फाउक की ग्रां कदर खिदमात पर इन्हें हिलाले पाकिस्तान भी दिया गया था। इसके अलावा सितारा कायद आज़म, हिलाले इम्तियाज, जिना अवार्ड और निशान कायद आज़म जैसे बड़े बड़े जो एजाजात हैं, जो इनामात हैं, उनसे भी नवाजा गया था। सो इसके अलावा डॉक्टर अरुत फाउक को जर्मन हुकूमत, क्योंकि इनका ताल्लुक जर्मनी से था, और वर्ल्ड वार के बाद ये वहाँ से पाकिस्तान मुंतकिल हुई थी। सो जर्मनी ने भी डॉक्टर अरुत फाउक को बीम बी अवार्ड, और आगा खान यूनिवर्सिटी ने डॉक्टर ऑफ साइंस का अवार्ड इनको दिया था। सो मैं अक्सर बात करता हूँ कि ज़िंदगी में ना, हमें कुछ ऐसा करके जाना चाहिए कि आपको याद रखा जाए। बेशुमार इंसान आते हैं, बिलियंस में इंसान यहाँ पर मौजूद हैं, हमने भी चले जाना है, लेकिन कोई ऐसा काम, कोई आपकी ऐसी डेडिकेशन जिसको हमेशा याद रखा जा सके, वो आपको कोई बात हो सकती है, आपका कोई ऐसा काम हो सकता है, अपने आप को सर्व कर देना हो सकता है लोगों के लिए, कोई ऐसी खिदमत हो सकती है, कोई ऐसी हेल्प हो सकती है, कोई ऐसी मदद हो सकती है, और बहुत सारे मामले होते हैं। हम सबको हीरो बनने का शौक़ होता है, लेकिन कैसे बनना है, वो इस तरह से बनना है कि सबसे आसान और सबसे बेहतरीन तरीका जो है ना, वो अपने आप को अवाम में, लोगों में मकबूल आम बनाने का, वो ये है कि आप इंसानियत के साथ मुखलिस हो जाएं, आप इंसानियत की खिदमत करें। बिल्कुल जैसे ही डॉक्टर अरुत फाउक जो थी, इनकी बात की जा रही है, जिन्होंने अपने आप को वक्फ कर दिया था इंसानों के लिए, इंसानियत के लिए। वेल, इनके अलावा आज मारूफ उर्दू के शायर हैं जनाब अख्तर शेरानी, इनको जो है उर्दू अदब के हवाले से एक मुमताज़ और सफ़े अव्वल के जो रोमानी शायर होते हैं ना, इनके तौर पे इनको जाना जाता है। इनका असल नाम जो था वो मोहम्मद दाऊद ख़ान था, तखल्लुस इनका जो था वो अख्तर था। 4 मई 1904 को ये पैदा हुए थे, 9 सितंबर को इनकी वफात का दिन था। सो सुबह का वक्त है, इनके कुछ ऐसे ऐसे मज़े के इकतबासात हैं, कुछ ऐसे शायर शेर हैं जिनको शामिल मैं करना चाहता हूँ, लेकिन नहीं कर पाऊँगा क्योंकि आपके साथ भी हमने बात करनी है, मज़ीद मौजूआत के वाले से भी हमने डिस्कस करना है। वेल, जानते हैं कौन है, कहाँ से सामने। ओके जनाब, अगर आप कॉल करना चाहते हैं तो हम आपसे बात करने के लिए तैयार हैं। 04221100101, यानी कि 04211100101। ये रابطے का नंबर है। इसके अलावा अगर आप हमें मैसेज करना चाहते हैं, लाइव कमेंट करना चाहते हैं, FM 101 लाहौर का जो फेसबुक फ़ैन पेज है, यहाँ पे पोस्ट अपडेट की जा चुकी है, सो यहाँ पर आप अपनी राय का जो इजहार है वो कर सकते हैं। वेल, जानते हैं कौन है कहाँ से। अस्सलाम वालेकुम
1: जी। बिस्मिल्लाह, वालेकुम सलाम। वालेकुम सलाम, रहमतुल्लाह। खुश रखे, क्या हाल है,
0: क्या हाल चाल है सर
1: का?
0: हाँ जी,
1: अल्लाह का बड़ा शुक्र है माशाल्लाह, दुआवां सारियां दुआवां इंशाल्लाह वल वल दे नाल।
0: वाह जी वाह, माशाल्लाह जी, क्या बात है सर, क्या बात है, सलामत हो सर, की कहना चाहोगे?
1: बहुत मालूमात मिलती है डॉक्टर साहब का,
0: बहुत ही खूबसूरत गल की थी तुसी।
1: जो बचपन अपना उसमें भाई स्कूल जाना थोड़ा भर के ला
0: जाना
1: पैरा च खड़काया, बस सानू कुछ नहीं लगा, उन्हें क्या साडे पैरा दी तलियां कुटो जा फिर असि पास होंगे रहे तो लगा कख नहीं।
0: क्या बात है, क्या बात
1: है,
0: खुशी का एहसास होंगे, इन्नी एनर्जी इंसान हो, इन्नी तुसी मजबूत इंसान हो, क्या बात
1: है। कालर वाले साडे वास्ते जिन्ने कालर आंदे ने काबले इज्जत काबले सलाम वन वन दी टीम अपना जी डॉक्टर साहब है, रहमान भाई है, वसीम साहब है, जिन्निया साडिया ताना भी प्रोग्राम करती है, ते ताडे वास्ते अली रजा है,
0: कौन बात करे हैं, कहाँ से?
2: वालेकुम सलाम मुस्तफा साहब, अस्सलाम वालेकुम सर।
0: वालेकुम सलाम सर। हाँ जी सर,
2: सर बोधी जट, सर
0: बोधी जट साहब आ गए ने, जट साहब की हाल चाल ने, ठीक ठाक हो?
2: हाँ जी सर, शुक्र है अल्लाह का।
0: मैं क्या कंडे नहीं बैठे हो कि आ गए हो, कार आ गए हो? हाँ जी,
2: हाँ जी सर।
0: अच्छा, मैं क्या ठीक ठाक हो, खैरियत ना लो?
2: अरे
0: क्या बात है, अल्लाह तुहानू सलामत रखे सर, की कहना चाहोगे?
2: सर असी यही कहना चाहवांगे कि सर अल्लाह पाक तुहानू तंदुरुस्ती सेहत वाली लंबी जिंदगी अता करे सर,
0: इलाही आमीन।
2: ते माशाल्लाह तुहाडी आवाज सुनी जी
0: शर्मिंदगी भी होंदी है ते खुशी भी होंदी है, मैं दसो मैं की करा?
2: सर शर्मिंदगी सर क्या होंदी है, नशा सर इस गल होंदा सर, तुहाडियां गल्लां ही बड़ियां प्यारियां ने सर।
0: अच्छा अच्छा, चलो ठीक है ठीक है। और मैनू भी कदी कदी नशा हो जाता ना, मैं किसी ने गल कर रहा हूँ लेकिन वो ओपोजिट जेंडर दे नाल होंदा। अच्छा चलो ठीक है, गल्लां दी गल्लां, तुसीं मैनू ये दसो कदी स्कूलों फुटा लाया? मैं क्या स्कूल दी कोई ऐसी याद दसो, कोई तुहानू याद है ते अच्छी है या बुरी?
2: सर अच्छी याद ते ही है सर, छोटे ही होंदे आ सर दरिया दे विच नहाईदा ही ते सर जदों गोते आउंदे सन तां फिर बाहर निकल के कहिंदे जी अज तो बाहर नहीं जाणा।
0: ओए होए होए होए, क्या
2: हुण वी सर जदों दरिया दे कंढे ते खड़े होईए ना ओ बचपन याद आउंदा सर।
0: हां अच्छा ठीक है, उनके अंदाजे करम उन पे वो आना दिल का।
2: हाँ जी सर, खैर हो गए सर, सदा सलामत रहो सर, सर कदी रावी दे कंडे दे चक्कर लाओ ना सर, खिदमत दा मौका दियो बोधी जट नूं सर।
0: क्यों नहीं सर, बल्कि पिछले दिन मैं अपने मीडिया टीम दे नाल ना एक रेड छोटी जी पाई सी, ओ असल च जेड़े पुल दे उत्ते ओ कावां नूं चीलां नूं पांदे ने ना गोश्त पांदे ने
2: जी सर,
0: ते तुहानूं पता ओह गोश्त नहीं हुंदा, ओह फोम हुंदा है।
2: बिलकुल ਜੋ ਵੀ ਖਰੀਦ ਕੇ ਪਾਉਂਦੇ ਨੇ, ਲੇਕਿਨ ਉਹ ਸਾਡੇ
0: ਸਲਾਮਤ
2: ਰਹੋ ਤੇ ਮੇਰੀ ਆਪੀ ਸਾਜਦਾ ਸਾਹਿਬ ਆਉਣਗੇ ਤੇ ਮੀਤ ਭਾਈ ਤੇ ਆ ਗਿਆ ਨੇ ਤੇ ਆਪਣਾ ਅਨੀਲਾ ਆਪੀ ਵੀ ਆਉਣਗੇ, ਕਮਲ ਨਾਜ ਆਪੀ ਨੇ, ਰਾਜਾ ਚੌਧਰੀ ਸਾਹਿਬ ਨੇ, ਤਮਾਮ ਸੁਣਨ ਵਾਲਿਆਂ ਨੂੰ ਸਰ ਸਾਡਾ ਸਲੂਟ।
0: کچھ مزید اور آپ کی کالز لیں گے, دین اس کے بعد ہم اپنے موضوعات کے حوالے سے کوشش کریں گے بات کر لیں. ہر دفعہ کچھ نہ کچھ رہ جاتا ہے کیونکہ آپ کی باتیں اتنی خاص ہوتی ہیں, اتنی امپورٹنٹ ہوتی ہیں, سو ان کو جو ہے نا اگنور کرنے کا دل ہی نہیں چاہتا. سو باتیں آپ سے کرتے ہیں, دین اس کے ساتھ ساتھ اس ٹریک کو بھی شامل حال رکھتے ہیں. جی السلام علیکم.
3: جی وعلیکم السلام.
0: جی
3: جی میں لاہور سے رمشا.
0: اچھا لاہور سے رمشا, ابھی بھی لاہور میں ہی ہوں.
3: ٹھاک ہوں گے.
0: اچھا
3: ہاں جی میں لاہور میں ہی ہوں ابھی, لیکن کیا پتا آج یا کل چلے جاؤں.
0: اچھا چلو ٹھیک ہے ٹھیک ہے. رمشا کیا حال ہے, ٹھیک ہے؟
3: جی بالکل الحمد للہ, بالکل ٹھیک ٹھاک آپ کی دعا سے.
0: ارے ماشاء اللہ کیا بات ہے. اچھا رمشا کیا کہنا چاہو گی؟
3: میں آپ کے ٹاپک پہ یہ کہنا چاہوں گی بھائی, میں نے تو ویسے اسکول سے بھی ڈنڈیاں ماری ہیں.
0: اچھا ڈنڈیاں ماری ہیں, ٹھیک ہے. کیا کیا ڈنڈی مار دی ہے؟
3: میں نے ڈنڈیا یہ ماری جب بھی کوئی مطلب ٹیسٹ ہوتا تھا نا تو میں چھٹی ہوا نہ کروں ایسا ہو ہی نہیں سکتا تھا.
0: اچھا ٹھیک ہے. اچھا
3: گھر کے اندر میں نے کیا کرنا ہے, میں نے رات کو سوچ لینا کہ یار صبح میں کیا کروں گی, ہائے انگلش کا ٹیسٹ ہے, ہائے میتھ. مجھے دو چیزوں سے نفرت تھی, انگلش اور میتھ سے. سب سے زیادہ مجھے انگلش سے ڈر لگتا تھا کیونکہ میرے وہ سینٹینس ہمیشہ میرے غلط ہوتے تھے. جب بھی میرا ٹیسٹ ہوتا تھا میں نے ماما کو کہہ دینا رات کو سوچوں پہلے میں صبح اٹھ کے کیا کروں گی. میں نے چلو ایسے ایسا کرتے سر میں درد کہیں گے کہ جسم میں درد ہے یا رونے لگ جاؤں گی اور نکل یا سو نکالنے لگ جاؤں گی.
0: اچھا ٹھیک ہے. اچھا رمشا مجھے یہ بتاؤ, چلیں آج ایک اور جو سیکرٹ ہے نا وہ ہم ریویل کر دیتے ہیں. رمشا مجھے بتاؤ آپ نے میٹرک کیا تھا؟
3: جی بالکل کیا.
0: اچھا تو آپ پاس ہو گئی تھی انگلش میں میتھ میں؟
3: اللہ اللہ کر کے بھائی.
0: اچھا ہو گئی تھی تو پھر تو کوئی مسئلہ ہی نہیں ہے نا. میں چلے میں آپ کو بتاتا ہوں بلکہ تمام سننے والوں کو بتاتا ہوں کہ میری نائنتھ کلاس کے میتھ میں سپلی آئی تھی, پھر ٹین میں بھی آئی تھی, پھر سپلی کا جو ہمیں چانس ملتا ہے اس میں بھی سپلی آئی تھی, اور دین کہیں جا کے میں نا تھوڑا سا کچھ جگاڑ لگا کے پاس ہو گیا تھا. میتھ مجھے آتا ہی نہیں ہے اور فرسٹ ایئر میں بھی یہ معاملہ ہوا. جی جی
3: میں سچ بتاؤں نا لیکن میں نے آج تک کسی کو بتایا نہیں ہے میں پاس ہوئی ہوں تو چیٹنگ کر کے ہی
0: ہوئی. اچھا بڑے بڑے راز کھل رہے ہیں آج, ٹھیک ہو گیا.
3: بڑے بڑے بالکل نقل مار کے پاس ہوئی ہوں اپنے دماغ سے نہیں ہوئی.
0: اچھا چلو کوئی نہیں کوئی نہیں کوئی نہیں, ویسے بری بات نہیں کرنی چاہیے.
3: بری یادیں بھی میری بہت زیادہ ہیں, ٹیچروں نے مجھے ٹھوکا بھی بہت زیادہ ہوا, مارا بھی بہت زیادہ ہوا ہے, انتہا سے مجھے مار پڑی ہوئی ہے, لیکن میں سب سے زیادہ لاڈلی بھی تھی. اور جب کوئی اسکول میں کوئی برا کام ہوتا تھا یعنی کوئی چیز توڑ دیتا تھا بچہ تو نام میرا ہی آتا تھا سب سے پہلے کہ اے واحد بچی اے ہی ہونی جنہیں توڑی ہونا.
0: ہاں یہ ہوتا ہے ویسے, یہ ہوتا ہے, یہ اچھے بچوں کے ساتھ ہوتا ہے. ویسے آپ تو اچھی بچی نہیں تھی, آپ کے ساتھ کیوں ہوا؟
3: نہیں میں اچھی بچی تھی نا لیکن دیکھے نا کیونکہ میں نا اسکول میں سب سے زیادہ وہ شرارتی تھی تو یعنی کہ نا مجھے باہر ٹیچر مجھے یہ کہا کرتی تھی کہ جب بریک ہو تم مجھے آفس کے باہر نظر مت آنا کیونکہ تم ہجوم لے کے جمع ہو جاتی ہو. اور بس ایک دفعہ ایسا ہی ہوا تھا کہ میری ایک سہیلی لے کے گئی تھی ساری دوستوں کو آفس کے باہر تو ٹیچر نے بولا یہ باہر رمشا کا کام ہوگا اسے میں بریک کے بعد چھوڑوں گی نہیں. وہ آئی ہیں انہوں نے مجھے اتنا مارا, میں نے کہا ٹیچر میں تو ہوئی نہیں تھی میں نہیں تھی, لیکن بعد میں پتا چلا کہ کوئی اور لڑکی تھی. پھر بعد میں ٹیچر نے مجھے یہ بھی نہیں کہا کہ بیٹا کوئی بات نہیں.
0: ٹیچرز کا یہ جو ہے نا یہ جو وائلنس والا ایلیمنٹ ہے یہ نہیں ہونا چاہیے ویسے, یہ میں نے بھی بڑی چیز پڑھی ہے. چلو ٹھیک ہے رمشا اپنا خیال رکھو.
3: وہ کہتی ہیں کہ چلو کوئی بات نہیں اس کو بھی تھوڑا بہت جو ہے نا پتا چل گیا کہ آپ آئندہ یہ بھی نہیں کریں گے.
0: ٹھیک ہو گیا ٹھیک ہو گیا. اور کچھ کہنا ہے
3: سبھی سننے والوں کو میرا سلام.
0: نام لے
3: سلام
0: نام لے لو لے لو لے لو بندے کا نام لینا ہے نا.
3: انکل بفی والے انکل ماریا پی انیلا پی ساجدہ زلیخا اور سبھی سننے والوں کو میرا سلام.
0: اور رانا حسن. ہاں اوکے اوکے ٹھیک ہو گیا.
3: ہاں جی رانا حسن اگر سن رہے ہو تو ان کو بھی پہنچ جائے.
0: اوکے وعلیکم السلام, اپنا خیال رکھو ٹھیک ہے, خوش رہو, اللہ حافظ.
3: اوکے جی

0: جی ہاں، ایک بار پھر سے خوش آمدید کہتے ہیں. ویڈیو پاکستان ایف ایم 101 کا براہ راست لاہور کا اسٹوڈیو ہے اور آپ کے ساتھ آپ کا میزبان رحمان انور اور آر جے احمد. بہرحال احمد سے میں سوال کے حوالے سے ضرور ڈسکس کروں گا، لیکن اس سے پہلے مجھے ایک نظم کی فرمائش ہے ڈاکٹر علینا کی طرف سے. کہہ رہی ہیں کہ یہ نظم اگر آپ میرے نام کر دیں، میں نے یہ آپ سے سن کر مکمل لکھ کر آپ کو بھیجی ہے. ٹھیک ہے، دیکھتا ہوں کہ کتنی غلطیاں کی ہیں تم نے علینا. وہ حرف گر ہے اور ایسی عمدہ کہ لفظ اس کی حسین پوروں کو چھو کے باب سنت پہ سجدے گزارتے ہیں. معنی اس کی نفاستوں کے ہزار صدقے اتارتے ہیں. وہ لفظ بنتی نہیں ہے، کاغذ پہ کاڑتی ہے. مجال ہے وہ گلاب لکھے تو کاغذوں سے مہک نہ آئے. یہ ویسے میرے بارے میں ہونا چاہیے، ایسا نہیں بول تو میں رہا ہوں. وہ لفظ بنتی نہیں ہے، کاغذ پہ کاڑتی ہے. مجال ہے وہ گلاب لکھے تو کاغذوں سے مہک نہ آئے. یہ کیسے ممکن ہے رنگ لکھے تو کاغذوں پہ دھنک نہ آئے. کورے کاغذ کو صرف چھو لے تو خوشبوؤں سے نہال کر دے. وہ لفظ لکھے تو نظم کر دے. وہ نظم لکھے کمال کر دے. وہ جیسے چاہے، وہ جیسے سوچے وہ جیسے چاہے، وہ جیسے سوچے، ہر ایک تخیل میں رنگ بھر دے. ہر ایک طرح سے حسین لفظوں سے کھیلنے کا اسے ہنر ہے. وہ حرف کر ہے. دیکھا تم نے غلطی کی تھی نا، اس لیے چلو ٹھیک ہے، کوئی بات نہیں، یہ زبانی مجھے یاد تھی. اس لیے یہ تمہارے نام ہے علینا، ٹھیک ہے. بائی دا وے، سوال میں نے آپ سے یہ پوچھا ہے کہ صحیح اور غلط میں فرق کیسے کیا جائے، تھوڑا سا بتائیں نا، ہمارے علم میں اضافہ کریں. بڑے لوگ ہیں آپ، ٹیلی فون لائن پہ آپ ہمیں کال کر سکتے ہیں 0421100101. لیکن میرا دل چاہتا ہے آپ لے کر آئیں ٹاپک کے حوالے سے کوئی بہت خوبصورت بات. آواز خوبصورت ہے، باتیں بڑی اچھی ہیں، چھوڑ دیں یہ باتیں، پتہ ہے اس لیے یہاں پہ بٹھایا گیا ہے، ورنہ ڈاکس کا پتہ ہے نا آپ کو، کہتا ہے کہ 5-3 مہینے بعد بس ٹھیک ہے جاؤ. لو ہے ڈاکس. اچھا، صحیح اور غلط میں فرق کیسے کیا جائے؟ ٹیلی فون لائن ہے 042 لاہور کا سٹی کوڈ 1110001. ہمارے اور آپ کے درمیان رابطے کا نمبر. ایک بجا ہے، سوتا ہوگا میرا چاند. اچھا نہیں جاگ رہا ہے. اچھا، اس کے ساتھ ساتھ میسیجز پہ بھی آپ اپنے ہونے کا ہمیں احساس دلا سکتے ہیں. اپنے موبائل کے رائٹ آپشن میں جا کر لکھیے 101 اسپیس دے کر اپنا نام، اپنا پیغام، اور اسے بھیج دیجئے 4471-4471. ایسے ہی،
1: یس.
0: اور سوشل نیٹ ورک فیس بک کے اوپر ہمارا آفیشیل فین پیج facebook.com/fm101 لاہور، یاد رکھنا، وہاں پہ پوسٹ پن کر دی گئی ہے. اور ایک شعر بھی آج لگایا ہے، رابعہ ہمیشہ کہتی ہوتی ہے شعر جو ہے نا وہ پڑھ دیا کرے. سو میری تصویر بنانے کی جو دھن ہے تم کو، میری تصویر بنانے کی جو دھن ہے تم کو، کیا اداسی کے خد و خال بنا پاؤ گے؟ یہ آج کا شعر ہے، اور اس میں آپ کامنٹ سیکشن میں اپنے ہونے کا ہمیں احساس دلا سکتے ہیں. کسی بھی راستے سے آئیں گے، منتظر مجھے پائیں گے. سو پہلی کال اٹینڈ کرنے سے پہلے کیا خیال ہے آپ سے پوچھا جائے تھوڑا سا اس بارے میں کہ صحیح اور غلط میں فرق کیسے کیا جائے. احمد، کیا کوئی پیمانہ ہے اس کا، کوئی اسکیل، کوئی ماپا جا سکتا ہے کسی طریقے سے؟ کسی بھی چیز کی بات کی جا سکتی ہے، انسان جس پہ بات کرنا چاہوں.
1: سر، صحیح اور غلط میں فرق انسان تو وہاں سے سیکھتا جہاں سے اس کی پرورش ہوئی ہوتی ہے، اپنے ماں باپ سے
0: سب سے پہلے، وہاں سے
1: اس کا किसी चीज़ को जज करने का पैमाना ही वहाँ से जो है शुरू होता है, और आहिस्ता आहिस्ता जब वो बड़ा होता है, मैच्योर होता है, चीज़ों को खुद देखता है, तो चीज़ों को देखने का नज़रिया उसका बदलता है। और जो चीज़ें बचपन में बेशक उसके लिए गलत हों, लेकिन जब वो चीज़ों को समझ लेता है तो वो उसके लिए सही हो जाती हैं। काफ़ी बार इंसान का जो किसी चीज़ को देखने का पैमाना है ना, वो उसकी सोच होती है, उसकी सोच के मुताबिक वो चीज़ ठीक है, हो सकता है कि वो किसी और के मुताबिक ठीक ना हो। मतलब कि मोस्टली इंसान देखता है जो चीज़ उसके कानों को या उसके मिजाज को अच्छी लगती है, उसके लिए वो सही होती है।
0: अक्सर औकात ऐसे ही होता है कि इंसान जो है वो अपने लिए अपनी मर्जी के दिलासे भी खुद ही क्रिएट कर लेता है।
1: बिल्कुल,
0: कि ये इस तरह से है, इसकी वजह ये है और मैं इसमें खुश हूँ और यही बात सच है, यही बात सही है, ये गलत नहीं। लेकिन ये बात बड़ी खूबसूरत आपने कही कि ये जो पहला पैमाना आपके पास होता है, पहला स्केल जिस पे आप सही और गलत का फ़र्क समझने की कोशिश करते हैं, ये पता चलता है इन लफ्ज़ों से तारुफ हासिल होता है, वो पहली दर्स का आपके घर में, घर से शुरू होती है। आपके पेरेंट्स हो सकते हैं, आपके जिसने आपको पाला है, जो भी, वो आपके बड़े हो सकते हैं। बड़ी खूबसूरत बात। टेलीफोन लाइन आपके लिए ओपन है, सो हम आपसे भी बात करना चाहते हैं, क्योंकि इस प्रोग्राम में वक्त जो है वो पर लगाकर उड़ता है। और अभी मैं आया था और अभी 1:03 हो गए, और अगली बार जब वक्त बताऊंगा तो वसीम भाई दूसरी तरफ मौजूद होंगे और 2 का वक्त हो चुका होगा। टेलीफोन लाइन पे आपकी पहली कॉल। अस्सलाम वालेकुम जी।
2: वालेकुम अस्सलाम रहमान भाई, क्या हाल है?
0: अल्लाह का बड़ा करम है जी, एहसान। कौन बात कर रहे हैं?
2: मोहम्मद आसिफ लाहौर
0: जी। आसिफ भाई क्या कहना चाहेंगे?
2: मैं आपके ऊपर ही बात करूंगा। अगर मैं आपको कोई पैगाम भेजता हूँ, 12-14 गुजर जाते हैं, जवाब नहीं आता।
0: अच्छा,
2: तो फिर मैं आपको कॉल करता हूँ तो आप क्या करेंगे? कहीं पूछता हूँ तो कॉल कर।
0: 14 पहले आपने मुझे एक मैसेज किया, मैंने आपको रिप्लाई नहीं किया, फिर भी आपने 14 के बाद मुझे कॉल की, तो मैं क्या कहूँगा या आप क्या कहेंगे?
2: आप क्या, मैंने आपसे बात की, आपको पैगाम दिया है ना।
0: मैं कहूंगा यार मैं बिजी था इसलिए मैं कॉल अटेंड नहीं कर सका, आई एम रियली सॉरी। क्या कहना चाहते हैं?
2: ये ठीक है, बिल्कुल राइट। अगर वो बंदा अपनी गलती पे नदामत ही ना करे।
0: अच्छा, ये गलती भी है?
2: ठीक है ना।
0: अच्छा, ये आपकी नजर में गलती है क्योंकि आपने तो अपनी तरफ से कोशिश की, उसने रिप्लाई नहीं किया
2: जी, तो फिर उसने कभी नदामत भी ना करे। जिस बात पे लाने जाते हैं।
0: अच्छा, मैं फिर से पूछ रहा हूँ कि वाकई निदामत भी होनी चाहिए इस बात पे?
2: जी, कहना चाहिए यार मैं बिजी था, माजरत आपको परेशानी हुई।
0: ठीक है। अच्छा, और कुछ?
2: तो ये भी ना करे, और उस जिस बात पे लाना चाह रहे हैं उस बात पे भी ना हो।
0: अच्छा ठीक है,
2: कम से कम निदामत कर दे। मैंने कौन सी गलती की है जो मैं माफ़ी?
0: ठीक है, ये आसिफ के साथ बड़ा प्रॉब्लम है। आसिफ बीच में कहीं कॉल भी कट हो जाती है उसकी, उसे समझ नहीं आ रहा होता अब क्या कहना। टेलीफोन लाइन पे एक और कॉल है, आपसे सवाल ये पूछा है, सही और गलत में फर्क कैसे किया जाए। वालेकुम सलाम, कौन बात कर रहे हैं जी?
3: मैं जी असद बात करता हूँ लाहौर से।
0: जी असद साहब क्या कहना चाहेंगे?
3: और ठीक ठाक,
0: अल्लाह का बड़ा करम, बड़ा एहसान।
3: आपकी टॉपिक की तरफ सोचता कि यार ये तो बस माँ बाप से सीखना पड़ता है ना।
0: अच्छा ठीक है,
3: और दूसरा बात ये है जी कि जिला हंगू में ये चैनल नहीं चलता है, उर्दू का कोई भी चैनल।
0: कौन से जिले में?
3: जिला हंगू कोहाट से थोड़ा आगे है, पड़ा चिनार के रास्ते पे है ना।
0: चलें,
3: बाकी ये देखो दुबई कतर हर जगह यानी बाहर मुल्कों में चलते हैं, इधर नहीं चलते।
0: इसका कोई हल, इसका तलाश करते हैं, देखते हैं कि डिश पे इसको किस तरह से हम ट्यून करवा सकते हैं। थैंक यू वेरी मच।
3: जिला हंगू जो है ना, ये नोट कर ले, तो फिर जब छुट्टी जाऊं तो फिर उधर काम नहीं करते कोई भी चैनल।
1: ओके सर,
3: 101 तो बिल्कुल नहीं चलते।
0: ठीक है, میں اس پہ کام کرتا ہوں. بہت شکریہ, تھینک یو ویری مچ.
1: بہت شکریہ,
0: اللہ حافظ. اللہ حافظ, تھینک یو ویری مچ. اچھا ٹھیک ہے. السلام علیکم جی. السلام علیکم.
4: السلام علیکم
0: جی. وعلیکم السلام.
1: سلام
4: سر, کیا حال ہے؟ ٹھیک ہے, خیریت سے
0: جی؟ اللہ کا بڑا کرم, بڑا احسان جی. آپ بتائیں جی, کیا کہنا چاہیں گے؟
4: آر جے رحمان انور صاحب, میں محمد عثمان بول عرض کر رہا ہوں شادرہ سے.
0: جی عثمان صاحب, خوش آمدید کہتے ہیں. میرے ساتھ آر جے احمد بھی موجود ہیں, آپ ان کو بھی سلام کہیے.
4: جی جی, ان کو بھی ادب سے سلام پیش.
0: بہت شکریہ, سلامت رہیں. کیا کہنا چاہیں گے؟
4: السلام علیکم. تو سر آپ کا ٹاپک نا, جو صحیح اور غلط میں فرق,
0: ہاں کیسے کیا جائے,
4: کیسے کیا, یہ بہت آسان ہے.
0: اچھا
4: جی, میرے نزدیک.
0: اچھا بتاؤ مجھے, کیسے کیسے آسان ہے؟
4: جیسا انسان ہوگا ویسے ہی اس کو چیزیں نظر آئیں گی.
0: یعنی انسان کی اپنی تربیت پہ منحصر کرتا ہے کہ وہ صحیح اور غلط کو کس نظر سے دیکھتا ہے.
4: جی
0: ٹھیک ہے.
4: اس کا جو برین ہے نا, وہ اس کو گائیڈ کرے گا,
0: اسے گائیڈ کرے گا. ٹھیک ہے.
4: جو اس کا قلب ہے وہ اس کو ایکسیپٹ کرے گا.
0: یار اچھی بات کی آپ نے, خوبصورت بات کی. ٹھیک ہے.
4: جو اس کا برین وہ اس کو گائیڈ کرے گا,
0: اور دل اس کو ایکسیپٹ کرے گا, قلب اس کو ایکسیپٹ کرے گا.
4: جی
0: ہاں,
4: تو اس لیے میں نے یہ چھوٹی بات کی ہے تاکہ اتنا بڑا جملے اور فلسفہ اور دلائل وغیرہ وغیرہ وغیرہ سے دو لفظوں میں میں نے بات کمپلیٹ کی ہے کہ جیسا انسان ہوگا نا اس کو صحیح اور غلط میں فرق کرنا ایزی ہو جائے گا. اگر انسان خود اچھا ہوگا اس کو ہر چیز اچھی نظر آئے گی, اگر انسان برا ہوگا اس کو ہر چیز بری نظر آئے گی. اگر انسان اچھا برا, آدھا اچھا ہوگا آدھا برا ہوگا, اس کو آدھا اچھا نظر آئے گا اور آدھا برا نظر آئے گا.
0: ٹھیک ہے, سمجھ آ گیا. بہت شکریہ,
4: ہمارے اوپر دیتا ہے.
0: ٹھیک ہے, بہت شکریہ میرے بھائی, تھینک یو ویری مچ عثمان.
4: ٹھیک ہے سر, ڈاگس کو اور میڈم خدیجہ جی کے سارے جتنے بھی شامل, بالخصوص ہماری ایک کالر ہیں ڈاکٹر انیلا جی, ان کو میرا بڑے ادب سے سلام عرض ہے.
0: انیلا صاحب آپ ڈاکٹر بھی ہیں, یہ مجھے بتایا کیوں نہیں آپ نے؟
4: یہ ان کے بڑے نام ہیں, میں اور بھی نام بتاؤں گا پھر یہ نمی لسٹ سے چل جائے گی.
0: چلو ٹھیک ہے, بہت شکریہ, تھینک یو ویری مچ عثمان.
4: اللہ
0: حافظ. تھینک یو ویری مچ, تھینک یو ویری مچ, بہت شکریہ. اچھا دو طرح کے ہمارے سامنے زاویے آئے ہیں احمد.
1: بالکل.
0: ایک نے یہ کہا ہے آپ کی والی بات کہ اپنے ماں باپ سے انسان سب سے پہلے کرتا ہے,
1: فاؤنڈیشن جو ہماری ہے, جو سیکھتا ہے انسان وہ اس کے جو ہے نا اسکیل پہ جج کرتا ہے اگلے کو.
0: اس تصویر کو تھوڑا سا ڈفرینٹ کریں, تھوڑا سا اس تصویر کو براڈر کرتے ہیں. اب 90% لوگ یہی کہیں گے ان کے گھر میں ان کے والدین جو ہیں وہ بڑے سپورٹیو ہوتے ہیں, ان کا بڑا بڑا عمل دخل ہوتا ہے, بڑا خیال ہوتا ہے اپنے بچے کی تربیت کے اوپر بھی ذہن ہوتا ہے.
1: بالکل,
0: کسی حد تک, ہر طرح سے میں نہیں کہوں گا کیونکہ پراپر اگر یہ چیزیں ہوتی تو آج معاملات کہیں
1: پانچ انگلیاں ایک برابر.
0: لیکن اگر کہیں پہ گھر کے اندر ماحول بڑا ڈسٹرب ہے, بڑا اس طرح کا ہے کہ اپنی آنکھ کھولی ہے تو آپ کو یہ سمجھ نہیں آ رہا کہ یہ کیا چل رہا ہے, لڑائی کس بات کی ہے, مار کٹائی کس بات کی ہے, اتنی گالی گلوچ کس بات کی ہے. آپ اس طرح کے کسی گھر کے اندر اگر اپنی آنکھ کھولتے ہیں, پرورش پاتے ہیں, ایک وقت میں آ کر انفلوئنس زیادہ تر آپ کا اس چیز کے اوپر ہو جاتا ہے جو پاور میں ہوتا ہے.
1: بالکل,
0: یعنی آپ کو لگتا ہے کہ جو پاور میں ہے وہ بچ رہا ہے, اور جو پاور میں نہیں ہے اس کو مار بھی پڑ رہی ہے, اس کو سب کچھ کہا بھی جا رہا ہے, اور صحیح غلط کا فیصلہ آپ کرنا ہی نہیں چاہ رہے ہوتے آپ اس وقت, کیونکہ ایک کچا ذہن ہوتا ہے انسان کے ذہن کے اندر, یہ چیزیں چل رہی ہوتی ہیں کہ بچنا ہے مجھے کسی طریقے سے اس مار سے, اس ڈر سے, اس خوف سے, ایسا کچھ نہیں کرنا جس طرح سے وہ, چاہے میں صحیح ہوں چاہے غلط ہوں, مجھے فیصلہ انہیں کا ماننا ہے. جو بھی گھر میں ہے ایسا انسان, ایسی صورتحال میں سچ اور غلط آپ پر کیسے واضح ہوگا؟ آپ کس طرح سے اس نتیجے تک پہنچیں گے؟ آپ کس طرح سے اس مقام تک پہنچیں گے کہ آپ کی اپنے اندر بھی ایک نظر جائے کہ پاور اور حقیقت دونوں ڈفرینٹ بھی ہو سکتی ہیں چیزیں.
1: بالکل,
0: अब एक तरफ पावर थी, एक तरफ सर कटवा लिया गया, मान लिया गया कि दूसरे ये कह रहे थे नहीं हम सही हैं, एक तरफ ये कहा जा रहा था कि नहीं वो रब सही है, ये बात सही है, और फिर सर कटवा लिया गया। बाज़ुकात ये जो रास्ता होता है ना, सही रास्ता सिराते मुस्तकीम, इसके ऊपर आपको सर भी कटवाना पड़ जाता है।
1: तो जैसे कि मैंने बात की कि इंसान बचपन में, अब जैसे आपने मेंशन किया कि डिफरेंट फैमिलीज,
0: डिफरेंट हर तरह के, फाइव फिंगर्स आर नॉट इक्वल, अभी तुमने कहा कि पांच उंगलियां बराबर,
1: सबका एक्सपीरियंस डिफरेंट है। इसलिए मैं कहता हूँ कि जब इंसान बच्चा होता है और जब इंसान मेच्योर होता है, एक जिंदगी गुजारता है अपनी 15-20 साल 25 साल, तो उसका चीजों को देखने का जाविया बदल जाता है, उसके लिए सही और गलत की डेफिनेशन भी बदल जाती है, काफी
0: चेंज हो जाती है। हाँ, अपनी जात को जैसे जैसे इंसान समझने की तरफ कदम बढ़ाता है, आहिस्ता आहिस्ता वो उस मुकाम तक पहुंच जाता है कि यहाँ पे ये चीज गलत है, ये चीज सही है। वो फिर अपने अंदर से वो वाली जो खामियां हैं, जो कोताहियां हैं, जो इन्फ्लुएंस उसने लिया, उसको भी बलाए ताक रखता है, पीछे कर देता है। बहरहाल टेलीफोन लाइन पे एक और कॉल देखते हैं कि ये क्या कहते हैं। अस्सलाम वालेकुम जी।
5: अस्सलाम वालेकुम
0: जी। वालेकुम सलाम।
1: वालेकुम सलाम।
5: रहमान भाई कैसे हैं आप? ठीक हैं
0: जी? मैं बिल्कुल ठीक ठाक। कौन बात कर रहे हैं?
5: अहमद बात कर रहा हूँ, आपसे पहली दफा बात हो रही है।
0: अच्छा ठीक है, बहुत शुक्रिया कॉल करने के लिए। क्या कहना चाहेंगे?
5: सर मैं तो सोया भी हुआ था, लेकिन वो जब आपकी आवाज आई है तो मैं जाग गया हूँ। टॉपिक के वाले से मैं बात कर रहा था आपकी।
0: हाँ जी, हाँ जी, कहिएगा।
5: तो आप बात कर रहे हैं सच की और झूठ की।
0: हाँ जी, सच झूठ सही गलत,
5: सही गलत, सच या झूठ की एक ही बात होगी ना।
0: हाँ जी,
5: सही और गलत के पास चलो करते हैं।
0: कर लो।
5: दो आदमी सामने बैठे हुए है ना, अगर एक गलत और एक सही है,
0: तो
5: जो तीसरा सुनने वाला उनकी बात है उसको टाइम दे, पहले वो बात करे फिर वो बात करे,
0: पहले वो बात करे फिर दूसरा बात करे। ठीक है।
5: हाँ, यानी कि दोनों की बात सुन के फैसला करना ना हमने। अगर जो सच बोल रहा होगा वो आपसे आंख मिला के बात करेगा,
0: ये जरूरी तो नहीं है, शर्मीला भी हो सकता है वो। हो सकता है उसको सोशल इंटरेक्शन से जरा थोड़ी सी प्रॉब्लम भी हो, वो बात ना करना चाहता हो आंख मिला के।
5: अच्छा,
0: ये मायार है कि आंख मिला के बात कर रहे हैं।
5: नहीं नहीं, बात ये है अगर सच है तो शर्मीला नहीं है, अगर गलत है तो शर्मीला है।
0: अच्छा ठीक है, ठीक है, ठीक है। क्या नाम बताया था आपने?
5: मेरा नाम इजाज है, मतलब मैं नर्वस से मुखातिब हूँ।
0: ठीक है, ठीक है, आगे की
5: दोनों की बात सुन लें।
0: जी जी, मैं सुन रहा हूं।
5: दोनों बात करने के खुद ब खुद ऑटोमेटिक आपको पता चल जाएगा सच और गलत क्या है।
0: ठीक है
5: जी,
0: बहुत शुक्रिया मेरे भाई, थैंक यू वेरी मच
5: जी।
0: अल्लाह हाफिज़ जी, अल्लाह हाफिज़। अच्छा, एक और नजर भी आ गई।
1: बिल्कुल, एक अलग नजरिया कि दोनों दोनों तरफ की बात पहले सुनी जाए और फिर जो है उस पर जज किया जाए कि दोनों में से बेहतर कौन है। लेकिन हमारा सवाल ये था कि जो हमने जज करना है वो किस बेस पे किया जाए कि ये गलत है और ये सही है।
0: बिल्कुल इसी तरह से है कि पहली मरतबा जब इंसान ने इस धरती पर कदम रखा तो हर किताब में, बहुत सारी किताबों में डिफरेंट भी है, कुछ चीज़ों में अलग भी है, कुछ चीज़ों में बिल्कुल, कुछ किताबों में बिल्कुल एक जैसा भी है। पहली मर्तबा जब किसी को दुख पहुंचाया गया तो ये पता कैसे चला कि वो दुख है? वो आंसू कैसे बहा, वो एक्सप्रेशंस कैसे अपने अंदर इमोशंस की सूरत में पैदा होते हुए महसूस किए? आहिस्ता आहिस्ता इंसान जब अपनी ज़ात की हकीकत के बारे में थोड़ा सा खुलकर समझने की कोशिश करता है तो उसे कहीं ना कहीं कोई ना कोई जवाब ज़रूर मिलता है। टेलीफोन लाइन पे एक और कॉल। अस्सलाम वालेकुम जी।
6: वालेकुम सलाम
0: जी। वालेकुम सलाम, कौन बात कर रहे हैं जी?
6: वाहदा कॉलोनी गुड्डू जिला कश्मोर से मोहम्मद हनीफ शाह।
0: जी हनीफ साहब, क्या कहना चाहेंगे?
6: तो भाई गलत और सच में फर्क ये है कि जो रिश्ते हम बनाते हैं ना।
0: अच्छा,
6: अब एक रिश्ता है, कोई भी रिश्ता है, जो अल्लाह की तरफ से रिश्ता मिलता है वो कभी टूटता भी नहीं है, वो सच होता है, गलत होता है या सही होता है, लेकिन सही गलत नहीं होता, सही होता है। वो रिश्ता कभी टूटने से भी नहीं टूटता, जो हम अपनी मर्जी से बनाते हैं और वो हमेशा गलत होता है। जो हम अपनी मर्जी पे काम करते हैं या सच सही रिश्ता वो होता है जो दूसरों की मर्जी से और अल्लाह की मर्जी से हो। اور اس میں سب راضی ہوں,
0: دوسروں کی مرضی سے اور اللہ کی مرضی سے ہوں اور سب راضی ہوں اس میں, آپ کا راضی ہونا ضروری ہے,
6: آپ کا ہمارا راضی ہونا. دیکھیں نا, اب جھوٹ ہے یا سچ ہے, دیکھیں کوئی مسئلہ نہیں ہوتا ہے نا. جھوٹ جیسے بھائی کہہ رہا تھا کہ جو سچا ہوگا نا وہ آنکھوں سے آنکھیں ملا کر بولے گا, لیکن
0: سب نے یہ معیار بنا رکھا ہے کیا؟
6: ہاں جھوٹا, ہاں جھوٹا آدمی بھی آنکھوں سے آنکھیں ملا کر بات کر سکتا ہے.
1: بالکل
6: صحیح آدمی وہ ہے جو پہلے اکیلے اکیلے میں دونوں کی بات سنے, فیصلہ آپ نہ کرے اس کے ساتھ. اگر دونوں کی باتیں سنیں گے, وہ کہے گا میں سچا ہوں, وہ کہے گا میں سچا ہوں.
0: ہم سمجھا نہیں پا رہے یا ان کو سمجھ نہیں آ پا رہا, چلو کوئی بات نہیں, ٹھیک ہے. نہیں صحیح کہہ رہے ہیں آپ انیف صاحب, تھینک یو ویری مچ.
6: صحیح ہے غلط, لیکن بہت فرق ہے سچ جھوٹ. جیسے جتنا بھی سچ کو ہم جھوٹا کریں, سچ کبھی جھوٹ نہیں ہو سکتا, اور جھوٹ کو جتنا بھی سچ سمجھیں وہ کبھی سچ نہیں ہو سکتا.
1: بالکل, بہت اچھی بات کی آپ نے کہ جھوٹ جھوٹ ہے اور سچ سچ ہے,
0: یہ بات اچھی ہے. بہت شکریہ, تھینک یو ویری مچ, سلامت رہیں. اچھا ہم سمجھا نہیں پا رہے یہ لوگ, ٹھیک ہے, اس لیے نا میں کال ہی لینا سمجھ آئی گل. عابد مردان سے ہمارے ساتھ ہیں, کہہ رہے ہیں 61 مردان پارٹی میں نہیں. اچھا ٹھیک ہے, السلام علیکم جی.
7: وعلیکم السلام سر رحمان صاحب, کیا حال
0: جی؟ اللہ کا بڑا کرم ہے جی, بڑا احسان ہے جی. کون گل کر رہے ہیں؟
7: عابد صاحب, تہانوں بھی سلوٹ سر.
0: عابد کون ہے
7: سر؟ احمد صاحب.
0: احمد صاحب, احمد
1: سر بہت شکریہ آپ کا
7: سر. بودھی جٹ سر گل کر رہے ہیں.
0: بودھی جٹ صاحب خوش آمدید, راوی دے کنڈیاں تو ہوا چل رہی ہے اج بار.
7: ہاں جی سر, زبردست سر.
0: نہیں واقعی ہوا چل رہی؟
7: جی سر چل رہی سر, بڑا پیارا موسم ہے سر, ٹھنڈ لگ رہی
0: ہے. کیا بات ہے, ٹھیک ہونے لگ رہی پھر, ٹھیک ہے, بہت بہت شکریہ. بودھی صاحب کی کہنا چاہتے ہو؟
7: سر کہنا چاہواں گا کہ سر دیکھو, پیر وارث شاہ کا کہہ رہے کہ پڑھی نماز سے لحاظ کا سکھا, تیری کس کب پڑھی ہے نماز. سر گل کرنے کا مقصد ہے سر, صحیح تے غلط دے وچ ہے سر, چہرہ انسان کا کھلی کتاب ہے سر. یہ کہنے کا مقصد ہے سر, ویکھو اگر انسان خود صحیح ہے تو اپنی آدت صحیح کر دیا چاہیے سر.
0: ٹھیک ہے جی, بہت شکریہ, تھینک یو ویری مچ.
7: اور سر اے میری عدیلا اپی نے سر سلام, تو سر تیر بھائی برفی والے صاحب بھی سن رہے ہیں سر, تو سر تو اللہ پاک تو سلامت رکھے, ترقی عطا کرے سر, تمام سلام. تو سر پاکستان زندہ باد سر, زبردست سلامت
0: زندہ باد جی, بہت شکریہ, تھینک یو ویری مچ, تھینک یو ویری مچ. ایک اور کال, السلام علیکم جی.
1: کون بات کر رہی ہیں اور کہاں سے بات کر رہی ہیں آپ؟
8: میں جسمہ بات کر رہی ہوں, احمد بھائی.
1: اوکے, اس ٹاپک کے بارے میں آپ کیا کہنا چاہیں گی کہ سچ اور جھوٹ کا پیمانہ کیا ہونا چاہیے؟
8: سچ اور جھوٹ کا, پہلے تو آپ کہہ رہے تھے کہ صحیح اور غلط.
1: صحیح اور غلط کو کس طرح دیکھتے ہیں آپ, مطلب کہ کس طرح جج کرنا چاہیے یہ صحیح ہے اور یہ غلط ہے؟
8: مطلب تھوڑا سا اب ٹائم لگتا ہے صحیح اور غلط کا پتا چلنے میں نا, تو ٹائم دیں اور غور کریں پھر.
1: یعنی کہ بہت سائڈ آف دا اسٹوریز آپ پہلے سنیں اور اس کے بعد اس کو جج کیا جائے.
0: بسما آپ کو پتا ہے کہ آپ باتوں باتوں میں بڑی آسانی سے بڑی بہت ضروری بات کہہ گئی ہیں کہ ٹائم دینا چاہیے. یہ جو وقت ہے نا, وقت انسان کی صحیح پہچان کرواتا ہے, صحیح اور غلط سے اسے ملواتا ہے, اسے بتاتا ہے.
8: سر میں درد ہے تو بس میں نے کچھ بھی بول دیا
0: ہے, ہاں اس لیے تو میں نے کہا ہے کہ پتہ نہیں بول تو گئی ہے لیکن اچھی بات بول گئی.
8: اور مجھے خوشی یہ بھی ہو رہی ہے کہ مجھے آپ کی آواز ٹھیک آ رہی ہے, ڈاکٹر کی بالکل بھی ٹھیک نہیں آ رہی تھی, پتہ نہیں کیا کیا بول کے چلے گئے مجھے.
0: اچھا
8: پتہ نہیں کیا بات ہوں گی, مجھے سمجھ نہیں آ رہی تھی.
0: ڈاگس کے بارے میں میں کوئی ایسی بات نہیں سن سکتا کہ وہ کیا کیا بول کے چلے گئے ہیں, جو بھی بولا ہوگا اچھا ہی بولا ہوگا.
8: میں خود سنوں گی, اب ان کا ایک یہ بھی فائدہ ہے نا, وہ ریکارڈ کرتے ہیں نا اپنے شو کو, تو
0: تو پھر وہاں پہ جا کے تم دیکھ لو گی ہے نا.
8: ہاں سنوں گی بھی غور سے.
0: ٹھیک ہے, सर में दर्द क्यों है, क्या वजह है, सर दर्द की वजह क्या है? डॉक्स का प्रोग्राम तो नहीं है सर दर्द की वजह?
8: नहीं नहीं, टेम्परेचर मेरा हाई है इस वक्त, मुझे बुखार।
0: अल्लाह आपको सेहत तंदुरुस्ती अता फरमाए। बहुत शुक्रिया, थैंक यू वेरी मच बिस्मा।
8: रहमान भाई,
0: हाँ जी,
8: अहमद भाई से एक बात कहनी है इनको।
0: हाँ कहें।
8: मतलब इनसे मेरी बात हुई थी डॉग्स के शो में, तो तब ये बहुत आहिस्ता आहिस्ता बोल रहे थे, वो फर्स्ट टाइम था ना, और
1: हाँ, मुझे याद है।
8: से मैंने क्वेश्चन किया है, मुझसे बात की है, मुझे बहुत अच्छा लगा, बहुत अच्छा कॉन्फिडेंस है, आहिस्ता आहिस्ता ये और अच्छे हो जाएंगे, जब ये सोलो शो करेंगे ना मुझे लग रहा है कि बहुत अच्छा परफॉर्म करेंगे।
1: जी बहुत शुक्रिया आपका।
8: दूसरा ये साथियों को वालेकुम सलाम, थैंक यू, और मेरे लिए दुआ करना सुबह तक मेरा बुखार उतर जाए, ठीक है? थैंक यू सो मच रहमान भाई,
0: बहुत शुक्रिया, अल्लाह हाफिज़, अल्लाह हाफिज़, थैंक यू वेरी मच। बहरहाल इसमें मुझे ऐसा लगता है कि ये ऐसा नहीं है कि कॉन्फिडेंस नहीं होता, अगर कोई इंसान यहाँ पे बैठा हुआ है तो कोई ना कोई वजह तो होगी बैठने की। ऐसा होता है अक्सर औकात हमारे बात करने की एक फ्रीक्वेंसी होती है, आहिस्ता आहिस्ता माइक उसको कब एक्सेप्ट करता है, मुझे पता है मेरा माइक कहाँ पे मुझे सुन रहा है सही से, यहाँ यहाँ यहाँ यहाँ से थोड़ा सा दूर है, तो उसके लिए आपको टाइम एक दरकार होता है, फिर आपको पता चलता है, तो बुरा नहीं मनाते। अस्सलाम वालेकुम जी।
9: जी वालेकुम सलाम भाई, क्या हाल है?
0: अल्लाह का बहुत करम है, बहुत एहसान है। कौन बात कर रही है, क्या नाम है आपका?
9: जी मैं लाहौर से रिमशा।
0: हाँ रिमशा, बताओ कैसे मिजाज है, सब खैरियत है?
9: जी बिल्कुल अल्हम्दुलिल्लाह, और आपके साथ जो भाई हैं उनको भी मेरा सलाम।
0: अहमद उनका नाम है, आरजे अहमद।
9: जी आरजे अहमद भाई आपको भी सलूट और सलाम।
1: वालेकुम अस्सलाम
0: जी, क्या कहना चाहेंगे आप, कैसे हैं अहमद?
1: अल्हम्दुलिल्लाह मैं शुक्र है अल्लाह का, आप बताएं।
0: बहुत प्यारा है अहमद, बहुत खूबसूरत है
9: माशाल्लाह।
0: हाँ
9: जी सभी प्यारे होते हैं।
1: अच्छा मैम आप टॉपिक के हवाले से क्या कहना चाहेंगी? हाँ। सही और गलत में उसको जज करने का क्या पैमाना होना चाहिए?
9: जैसे अभी अभी मिस पापी ने बात की ना कि टाइम देना चाहिए, देखना चाहिए कि कौन इंसान जो बात कर रहा है वो कौन सा इंसान सही है और कौन सा गलत है। सही आजकल जो भाई दौर देखा जाता है ना, गलत बात को हम सबसे ज्यादा जज करते हैं, जो सही बात है ना उसे हम ज्यादा सोचते नहीं है, उस पर ज्यादा हम तवज्जो करते ही नहीं है।
1: यानी कि वही पॉइंट रेस किया गया कि टाइम देना चाहिए, जैसे कि रहमान भाई ने पहले कहा कि टाइम देना बहुत ज़रूरी है, और दोनों साइडों की जो है ना बात आपको तरीके से सुननी चाहिए पहले, फिर उसको जज करना चाहिए कि वो सही है कि गलत।
9: आजकल का दौर ऐसा आ गया ना, हम जल्दी जल्दी काम लेट मुकम्मल करने के चक्कर के अंदर हम उस बात हाँ। को समझते ही नहीं है, देखते नहीं है कि कौन सी बात अच्छी थी, कौन सी बात गलत है, कौन सी सही है, हम बस कह देते हैं कि बस तुम गलत हो, बस ये बात ऐसी थी।
1: हाँ, दूसरे को
9: बात को मुकम्मल करने पे तो होते हैं,
1: समझने का मौका नहीं मिलता एक दूसरे को टाइम की वजह से।
9: बिल्कुल ऐसे ही हम एक दूसरे को समझने का मौका ही नहीं देते, हम उस बात को देखते नहीं है कि ये बात कैसी थी कैसी नहीं थी, बस हम उस बात को कहते हैं कि हाँ बस सही थी, आप लोग गलत थे।
1: बिल्कुल बिल्कुल, यानी कि टाइम देना चाहिए, समझना चाहिए, और जो है ना इस तरह से आपका किसी को जज करने का पैमाना जो है ना वो और बेहतर हो सकता है। बहुत शुक्रिया आपका।
9: बिल्कुल बिल्कुल, ओके जी, अल्लाह
0: थैंक यू वेरी मच, अल्लाह हाफिज़, अल्लाह हाफिज़। अच्छा इस तरह से भी हो सकता है,
1: बहुत डिफरेंट हमने पॉइंट ऑफ व्यू सुने सबके, कि टाइम देना चाहिए, दोनों प्रॉपर बात सुननी चाहिए, और बहुत सारे हमने जो है ना लोगों के माइंडसेट और बहुत सारे पॉइंट ऑफ व्यू सुने हमने।
0: जितने लोग हैं उनके जितने जितने एक्सपीरियंसेस हैं, बड़ा मज़ा आता है उनको सुनने के बाद कि उनका पैमाना क्या है। जैसे अभी एक चीज़ जो मुझे ट्रिगर कर गई कि जो आंख मिलाकर बात कर रहा है वो सही है, और जो आंख झुकाकर इधर बात कर रहा है वो गलत है।
1: काफी हद तक
0: हमने बड़े पैमाने बनाए हुए हैं। नहीं मैं इसको जरा डिफरेंट तरीके से मानता हूँ। एक कॉल रिसीव करते हैं, उसके बाद इस पे बात करते हैं। अस्सलाम वालेकुम।
10: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकात।
0: जी कौन,
10: क्या हाल है?
0: जी अल्लाह का बहुत करम है, बहुत एहसान है। कौन बात कर रहे हैं जी?
10: मैं असद अली बात कर रहा हूँ जनाब। अहमद भाई आपको भी मेरी तरफ से बहुत प्यार भरा सलाम।
1: वालेकुम अस्सलाम,
10: क्या हाल है अहमद भाई? आप खैरियत से हैं? आपको फर्स्ट टाइम सुन रहा हूँ मैं।
1: अल्हम्दुलिल्लाह अल्लाह का करम, आप बताएं कैसे हैं?
10: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, मैं असद अली बात कर रहा हूँ लाहौर से।
1: बहुत शुक्रिया आपका कॉल करने का। सर आप क्या कहना चाहेंगे टॉपिक के हवाले से कि सच और गलत का पैमाना क्या होना चाहिए?
10: सर असल में ना वही बात है कि टाइम देना चाहिए।
1: अच्छा, सही सही, यानी टाइम देना चाहिए आपको, बहुत जरूरी हो चुका है ना, दो तीन یعنی کالر سے بات ہوئی ہے کہ ٹائم لازمی ہے کہ آپ کو وقت دیں اور سمجھیں اگلے کی بات کو.
10: جی بالکل رائٹ,
1: بالکل بالکل,
0: بہت شکریہ, تھینک یو ویری مچ, سلامت رہیں.
10: تمام سننے والوں کو میری طرف سے السلام علیکم.
0: وعلیکم السلام. وعلیکم السلام, اللہ حافظ, اللہ حافظ, تھینک یو ویری مچ. ایک ٹریک پلے کرتے ہیں, اس کے بعد واپس آتے ہیں اور پھر ٹاپک کے اوپر بات کرتے ہیں. یہ میرا بڑا موسٹ فیوریٹ ٹریک ہے احمد, مرتضیٰ کی زیباش.